0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहान को 7 बजे
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का सङ्खुवा सभा।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखीबास एफएम 104 मेगाहर्ज।
1: पाखीबास एफएम समय सूचक, यो पाखीबास एफएम को समय हो, अहिले बिहानको 8 बज्यो।
2: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन र अस्तनिक चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार,
2: प्रोप्राइटर खड्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98 4 23 65 82।
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शङ्कर,
5: फोन नम्बर 98 11 33 96 97।
6: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ, मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ, देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ, देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि, देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो, बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ, भिजिट नेपालको नारालाई सफल बनाउन मादी जाउँ।
3: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029424122 र 98424949000।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोरेट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
2: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 98429600035।
3: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध,
4: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
3: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
4: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
3: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
4: सुरुट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
3: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
4: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
3: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
4: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
3: प्रथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
4: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
3: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन।
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक, बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 029-560-248,
0: 98-420-59-801
1: र 98-520-58।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332 98421-12249।

0: दाई
1: नमस्ते।
0: कहाँ पुगेर आउनुभयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल खाती चलाउन थाल्नुपर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नुपर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबारी स्थलमा राख्नुपर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नुपर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यस्त रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी मासिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासगरी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98537817 र 0295268017।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रि चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861-37744 र 9153-87775।
1: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
0: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपड़ा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साड़ीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 0295-75-272, 9817-34-0051।
0: न्यू भीमसेन वस्त्रालय 7-9 तुमिन्जार सम्पा सभा।
3: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसल नै किन?
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842-44-47-62।
3: निकिता किराना पसल तुम्लिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804-58-89-89। मिसन टेडेन सप्लायर्स,
3: हातबारी 9 तुम्लिङकार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्राको मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खादारी तीन मंगलादेवी थान सुमन्त्रक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 029560553।
2: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
3: त्यो खानपारीको टुली खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
1: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842107729 र 029560508। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समिति सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुनिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेलापात भन्छौ, गरगङ्गाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 9842636531, 9807013265।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले बिहानको 10 बजे
2: आस्था सुनस्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
2: प्रोप्राइटर खर्ग विश्वकर्मा
4: सम्पर्क नम्बर 98 4 23 65 82
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
5: फोन नम्बर 98 11 33 96 97
6: होइन ए हजुर उठ्नुहोस् न भन्या टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र
4: ए अब त जानै पर्ने भएन नि हाम्रै खातबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
6: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ
4: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852061580 9841081 धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खातबारी 1 सङ्खुवा सभा
1: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस् प्रोप्राइटर दिपेन्द्र थापा दिपेन्द्र लेखापढी सेन्टर दिङला बजार भोजपुर सम्पर्क नम्बर 98 42 59 00 35

0: डिभिजन वन कार्यालय खाँदबारी संस्था सभाको अनुरोध।
1: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: सुरुट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र शहीद वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौं।
0: प्रथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौं।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
2: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
3: एक नम्बर सुन र अस्थानी चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टुर, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
3: 0295602048,
4: 9842598001
3: र 9852020।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बात हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443549 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: बोकेर हिँड्ने अनुलाई हिजो नै छाडेर आइसके। अब म तिम्रो रोटी घरको केटी बन्न चाहन्छु जहाँ माया साटिन्छ साथी साटिँदैन र जहाँ
3: त्यस्तो हुन त लुगै मिलेन। सबभन्दा पहिले त चौबन्दी चोली लगाउनु पर्छ।
2: चौबन्दी चोली
3: अनि छिटको गुन्यु लगाउनु पर्छ।
2: छिटको गुन्यु
3: अनि कमरमा अनि यस्तो पेटी होइन कमरमा 12 हातको कपडा बेर्नु पर्छ जसलाई पटुकी भनिन्छ।
2: पटुकी
3: हो पटुकी चौबन्दी चोली र गुन्यु चोली लगाएर कम्मरमा 12 हात

मैला पातमा पसिना चुहुँदै वन पाखालाई आफ्नो ठाडो भाका सुनाउँदै रोगी घरमा मन्द मन्द मुस्कुराउँदै आफ्ना प्रेमका कुरा टोलीमा सुनाउने केटीले नेपाली केटी हो।

0: डिआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।
2: आधुनिक खेती गरौं, गरौं धेरै समयको बचत। कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू:
4: हाते च्याप्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान, मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
5: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

0: डमरेलले टिट्टु दिल्ली ब्राइभर जति दखल दियो त
1: बाटामा बिहेका गाडी हिँड्छन् यिनलाई काउकुती लागिसक्यो भोलितिर यसो फुर्सद मिलान हो कान्छा जाउँ जोगमनीतिर कपडा किन्न
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त
3: हजुर हामी कहाँ जुत्ता चप्पल छाता लेडिज ब्याग जेन्ट्स ब्याग सिरक डस्ना थान तथा रेडीमेड कपड़ा बिक्री हुनका साथै कुर्ता सलवार इन्डियन ओरिजिनल साड़ीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर राजेश श्रेष्ठ सीता श्रेष्ठ सम्पर्क नम्बर 029575272 9817334051
3: न्यू भीमसेन वस्त्रालय सभा
4: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
5: निकिता किराना पसल नै किन
4: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
5: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
5: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842447462
4: निकिता किराना पसल तुमलिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
6: प्रोप्राइटर सबिना जिनी तामाङ सम्पर्क नम्बर 9804058989 मिसन टेरेन सप्लायर्स
4: हातबारी 9 तुमलिङटार सङ्खुवा सभा एक मिल है अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
5: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खाने पानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खातबारी 3 मङ्गला देवी थान सुमन चोक प्रोप्राइटर धन बहादुर रसाइली सम्पर्क नम्बर 9852517753 र 029560553
7: कुखुराको तल्ला चाहियो हौ नातिनी कता पाउँछ तिमीलाई थाहा छ
8: त्यो खानपारीको टुनी खेल बस पार्क छेउमा जानु न बाजे त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ त्यहाँ पाउँछ
9: गुणस्तरीय एक दिने ब्रोइलर गिरिराज लेयर्स दोखल चल्ला हाँस टर्की बट्टाई कालिस्का चल्ला माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो गाई भैँसी बाख्रा बङ्गुरको दाना साथै दिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस् यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खातबारी सभा प्रोप्राइटर बलराम कटुवाल सम्पर्क नम्बर 9862133993 ईश्वरी कटुवाल 9842107729 र 029560508 साथमा खानदारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरण मासु पसल समिति सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783 साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ खुद्रा र होलसेल सामान बिक्री गर्न होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्

0: ए भान्जी
1: नमस्कार, मेला जान लाग्यो कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँडौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्ख सभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
1: पाँचकपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिफा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536056।
4: हेलो, मेरो बिहे हुन जम्मा 4 दिन मात्रै बाँकी छ।
5: तिमीहरू अझै काठमाडौँमै छौ?
6: हस् महारानी ज्यू, हामीहरू आजै हिँड्ने तयारीमा छौ।
5: ए ल ल, सबैजनालाई लिएर आइज है, अनि स्पेसली आकाशलाई चाहिँ ल्याउन नबिर्सि नि।
6: मलाई थाहा छ त, आकाशको र मेरो ब्रेकअप भएको 6 मन्थ भइसक्यो।
5: ल ल, सबैजना मिलेर आइज है छिट्टै। बाई बाई।

0: छ भने केवल सिद्ध कालीज्वालर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 9842046156।
0: मनैदेखि मन पराएका

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न।
2: पाखीबास एफएम समय सूचक, यो पाखीबास एफएमको समय हो, अहिले बिहानको 11 बज्यो।

0: सूचना संचार र मनोरञ्जनका आवाज यो एफएम पाखीबास 104 मेगाहर्ज खानबारी 3 शङ्ख सभा
1: पाखीबास एफएम समय सूचक यो पाखीबास एफएम को समय हो अहिले मध्याह्न 12 बज्यो
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस् साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर विकास श्रेष्ठ तारा श्रेष्ठ सम्पर्क नम्बर 98044-00332 98421-12249
4: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन
5: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार हाम्रा सेवाहरू
6: हाते ट्याक्टर
5: कुटानी पिसानी मिल
6: चोकर बनाउने मिल
5: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन
6: घाँस काट्ने मेसिन
5: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
6: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार
7: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिनाजिमी तामाङ, सम्पर्क नम्बर 9804058099। मिसन टेरेन सप्लायर्स,
1: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रक्क मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रगानी गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852519753 र 029560553। पाँच खपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 029410188 र 9815536356।
0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
2: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
2: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
2: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी तीनको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्थली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: होइन ए हजुर उठ्नुहोस् न भन्या टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र
5: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारी नगरपालिका गेटेमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
4: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ
2: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 98520161580 98421081 धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा

0: हातबारी संखुवा सभाको अनुरोध
1: आगो र वन ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनौ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: रोग विधिको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
2: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
3: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हार्जोनी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजोपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डी फोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982345409 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ संखुवा सभा।

सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 MHz शंखुवा सभा पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 1 बज्यो।

0: हुन्छन् सबैले राम्रो फुल फुलेको भन्दानी वैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ।

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 4 बज्यो
1: अनि त बुझ्न खुब नाच्छु भन्नु जाउ न त नाच अब नाच्छु त भने भन्नु आफूलाई भजन कीर्तन गर्न आउँदैन यो यहाँ मोडर्न नाच पनि गर्न पाउँदैन यो खुट्टो चिलाएर है सक सक सक सक सक भइरहेछ यसो देखाइदिन्छु चिया हो
2: जाउ न त
1: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

0: मार्ने कहिले हो यसको चाँचो पाँचो मिलाउनु बिहेको
1: दाई आफै त महादेव कस्तै केला पर बिहे गर्न बिना कि नगर है त
2: आफै त सानो भाइ दुःखको दाँत झर्या छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
2: नगर्ने

0: तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।
1: पार्थिवास एफएम समय सूचक, यो पार्थिवास एफएम को समय हो, अहिले साँझ 5 बज्यो।
2: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पार्थिवास एफएम 104 मेगाहर्ज, खातबारी 3 झरीथुमका।

0: रुक्सना, कति छिटो सुतेको? आमाको भिडियो हेरेको, अब सुत्ने।
1: मैले त हामी दुईजना मेलामा घुम्न गएको पो देखिरहेको थिएँ।
0: हो र,
1: कति मजा आउने थियो।
0: ए ल, अब सुतौँ।
2: हेरिरहेको हेरिरह्यो, अब आइ खुसना।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले साँझ 6 बज्यो
0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 15.88% बढ़ेर 44 खर्ब 11 अर्ब नाघेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा वर्षमा करिब 21 खर्ब रूपियाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने 3.25 खर्ब रूपियाँ मात्र सीमित भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहँदा व्यापार घाटा 16.5% बढ़ेर 17 खर्ब 81 अर्ब रूपियाँ पुगेको छ। आयाततर्फ डिजेल, कच्चा भटमासको तेल र इन्धनको हिस्सा ठूलो छ भने निर्याततर्फ प्रशोधित भटमासको तेल, अलैची र गलैसा अग्रस्थानमा रहेका छन्। यस्तै कृषि प्रधान मुलुक भए पनि नेपालमा खाद्यान्न परनिर्भरता कायम नै रहँदा गएको आर्थिक वर्षमा झण्डै 40 अर्ब रूपियाँको धान तथा चामल आयात भएको छ। आर्थिक वर्ष 2082-83 741,000 टन धान चामल भित्र्याउँदा 39,89,50,00,000 रूपियाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।
2: नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल भित्राउने र बाहिर लैजाने सीमा सम्बन्धी नियममा परिमार्जन गरेको छ। केन्द्रीय बैंकद्वारा जारी नयाँ व्यवस्था अनुसार 5,000 अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा र भारतीय रूपियाँ घोषणा नगरी ओसार पसार गर्न पाइनेछ। सो सीमाभन्दा बढ़ी रकम ल्याउँदा वा लैजाँदा भने अनिवार्य रूपमा भन्सार कार्यालयमा घोषणा गरी प्रमाणित गराउनुपर्नेछ। यस्तै भारतमा चलन चल्तीमा रहेका भारू 200 र 500 दरका नोटहरू प्रति व्यक्ति 25,000 सम्म ल्याउन, लैजान र सटाई गर्न पाइने सुविधालाई कायम राखिएको छ।
1: शेयर बजार आज 14.17 अङ्कले बढ़ेर 2,726.72 बिन्दुमा पुगेको छ। उतार चढ़ावका बाँझ कारोबार बन्द हुने समयमा उखालो लागेको बजारमा आज 153 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 118 वटाको घटेको छ। आज 1,77,00,000 कित्ता शेयर किनबेच हुँदा 4,69,34,00,000 रूपियाँ भन्दा बढ़ेको कारोबार भएको छ। एभरेस्ट कलर, स्नो रिभर र एपोलो हाइड्रो पावरका शेयर धनीको शेयर धनीले सर्वाधिक कमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ।
2: अब विदेशका खबर। कंगोमा फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या 1,031 पुगेको छ। अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार गत मे महिनामा भाइरसको नयाँ प्रजाती देखिएपछि 10 हप्ता भन्दा कम समयमै प्रकोपले भयावह रूप लिएको हो। हालसम्म 2,473 जनामा संक्रमण पुष्टि भएको छ भने 700 भन्दा बढ़ी बिरामी उपचाररत छन्। खोप औषधि र बजेटको अभावका कारण नियन्त्रणमा कठिनाई भइरहेको र छिमेकी मुलुक युगाण्डामा समेत 2 जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले
1: इजरायली बैंकहरूले प्यालेस्टिनी समकक्षीहरूसँगको वित्तीय सहकार्य अन्त्य गर्ने निर्णय गरेका छन्। जोखिम व्यवस्थापन र गैर कानूनी वित्तीय गतिविधिको आशंका देखाउँदै बैंकहरूले आगामी केही हप्ताभित्र सेवा बन्द गर्ने जानकारी दिएका हुन्। यस निर्णयबाट इजरायली बैंकमा निर्भर 5 प्यालेस्टाइनी वित्तीय संस्था प्रभावित हुनेछन्। बिजुली, पानी, इन्धन, खाद्यान्न खरीद तथा कामदारको ज्याला भुक्तानी प्रभावित भए वेस्ट बैंकमा ठूलो आर्थिक संकट उत्पन्न हुने चेतावनी विज्ञहरूले दिएका छन्।
2: फिलिपिन्सको मनिलामा जारी आसियान शिखर सम्मेलन कार्यक्रममा अमेरिकी र रूसी विदेश मन्त्री बीच युक्रेन युद्ध अन्त्यबारे उच्चस्तरीय छलफल भएको छ। अमेरिकी विदेश मन्त्री मार्को रूपियो र रूसी समकक्षी सेर्गेई लाभ्रोभ बीच द्विपक्षीय सम्बन्धका साथै युरोप र मध्य पूर्वको बढ़दो द्वन्दबारे विचार विमर्श भएको हो। विदेश मन्त्री रूपियोले युद्धका कारण अन्य विषयमा सहमति जुटाउन बाधा पुगेको भन्दै सैन्य टकराव चाँडो समाधान हुनुपर्नेमा जोड़ दिएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि कूटनैतिक पहल पुनर्जीवित गर्न अमेरिकी प्रतिनिधिसँग वार्ता गरे।
1: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले घरेलु टोली नेदरल्याण्डसलाई 158 रनको लक्ष्य दिएको छ। नेदरल्याण्डसले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले 44.4 ओभरमा सबै विकेट गुमाएर 157 रनमा समेटिएको छ। अहिले नेदरल्याण्डसले जवाफी ब्याटिङ शुरू गरेको छ। नामिबियासँगको पहिलो खेलमा पराजित भएको नेपाल लीग तालिकामा 11 जित सहित 5 स्थानमा छ। सिरिजको तेस्रो स्थानमा रहेको नेदरल्याण्डस विरूद्ध जित निकाल्दै अंक तालिकामा सुधार गर्ने नेपालको प्रयास छ।
2: जापानमा आयोजना हुने एसियन गेम्स 2026 क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। आज सम्पन्न ड्र अनुसार नेपालको समूहमा टेस्ट राष्ट्र अफगानिस्तान र आयोजक जापान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। यस्तै समूह बीमा हङकङ, क्रोएसिया र ओमान छन्। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सोझै क्वार्टर फाइनलमा स्थान बनाएका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बर 24 शुरू हुनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: बीपी स्मृति दिवसमा झरा अभियानपछि कंग्रेसको नयाँ संकल्प, एमसी फर नेशनल कज अभियान घोषणा, संगठन सुधारमा जोड, लोकतन्त्रको पुनरुत्थानका लागि सबै दल एक हुन ओलीको आह्वान।
2: कानून निर्माण तथा सुधार वर्ष सफल बनाउन उच्च स्तरीय समिति गठन, पुराना ऐन पुनरावलोकन र खारेज गरिने, शिक्षा मन्त्री पोखरेल र शैक्षिक परामर्श व्यवसाय बीच नियमावलीका विवादित प्रावधानबारे छलफल।
1: नेपालको कुल वैदेशिक व्यापार 24 खर्ब 11 अर्ब, धान चामलमा पर निर्भरता बढ़दै एक वर्षमा 39 अर्ब बढ़ीको आयात, निर्धारित राजस्व संकलनको लक्ष्य भेटाउन देशभरका कर कर्मचारीलाई अर्थ मन्त्रालयको निर्देशन।
2: कंगोमा इबोला भाइरसबाट मृत्यु हुनेको संख्या 1000 नाग्यो। खोप र आवश्यक औषधिको अभाव, प्यालेस्टाइनी क्षेत्रमा वित्तीय सहकारी अन्त्य गर्ने इजरायली बैंकहरूको घोषणा।
1: र विश्वकप लीग टूमा नेपाल र नेदरल्याण्डस बीचको खेल जारी, एसियन गेम्स क्रिकेट तर्फ नेपाल समूह एमा समावेश, अफगानिस्तान र जापानसँग खेल्ने।
2: नेपाली खबर अहिलेलाई यति नै, बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

0: Radio NRN
1: 99.1. ए लौ न लौ लौ चटाइ पर्ने आटो सबैजना यता आउँदै

तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।

0: 死了。
1: यो पार्टीबास एफएम को समय हो, अहिले साँझ 7 बज्यो।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ पार्टीबास एफएम 104 मेगाहर्ज।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरिथुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले रातको 8 बज्यो हे प्रभु साह्रै केटी पीडित भयो जसरी भए पनि एउटी जुराई दिनु पर्यो हजुर

0: कोही खेर गो नाथे एउटी केटी जुराइदिनु सकेनौ।
1: बाबा मैले त कालेलाई गोरी केटी जुराइदिएको थिएँ, के गर्नु तम्बु।

थोपाहरू फर्काउँदैछन् याद रुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ जदलको म लेख्दैछु मनले के दोष छैन कलमको बन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु, साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म जाँच दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ, कुर्न मन छैन धेरै अब मलाई, म आतुर छु भित्राउन मूल घरमा, मनको कारागारमा कैदी बनाई थुनेर राख, हाम्रो मायाको सानो संसार हुनेछ थाहा छ।

0: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
1: त्यो खानबारी कटुनी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
2: गुणस्तरीय एक दिने ब्रोइलर गिरिराज लेयर्स दुखल चल्ला हाँस टर्की बट्टाई कालिसका चल्ला माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो गाई भैँसी बाख्रा बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खादारी सङ्खुवा सभा प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842106729 र 029560508। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त?
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खाँदबारी एक भानुचोक, शङ्खसभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
4: आस्था सुन चाँदी गहना पसल 5 खपन्चा लिङलिङको शाखा, अब 5 खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चा र लिङलिङ बजार।
4: प्रोप्राइटर खड्ग विश्वकर्मा।
5: सम्पर्क नम्बर 9842-36-65-082।
1: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शङ्कर।
2: फोन नम्बर 9811-33-96-97।
6: मिल है, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मंगला देवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रंगरोगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रज्वल ट्रेड, खाँदबारी 3, मंगला देवी थान, सुमन्त्रक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852-51-753 र 029-560-553।
6: ओहो कान्छा, ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
7: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
6: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
7: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
6: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
7: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे। सम्पर्क 9842-12-733। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: Thank you. It means a lot, Dai.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले लिपसिङ गरेर हो कि जस्तो लागेको छ. क्वालिटी तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
2: जाउँ जाउँ माधीको गाउँ देवढुङ्गा घुम्न जाउँ. माधीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ. देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ. मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ. देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि. देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो. पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो. बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ. पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ. डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ. भिजिट नेपालको नारालाई सफल बनाउन माडी जाउ.
3: प्रायोजक मादी वस्त्रालय आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ. प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी. सम्पर्क नम्बर 029424122 र 98424949000.

0: 随着运。
1: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
3: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
4: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 98429600035।
5: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध,
6: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
5: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
6: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
5: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनौ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
6: सुरुट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
5: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
6: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
5: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
6: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
5: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
6: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
5: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

0: बैसै फुरेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि बैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुलाङ।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
1: 029562048,
0: 9842059801
1: र 9852058।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292 98423549 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ संखुवा सभा।

टोलाउनुको कारण छ सपना मरे मैले पुरी दिए खाडलमा सोच ठुलो तर रहर थिए साधारण आफूबाट आफै साइड भइरहेछु टाढा म बिर्सिए बाटो बिर्सिए कता जान छ वर्तमान भोगाईले खोसिदियो आनन्द खुसी छैन आँगनमा दिमागमा के छ पागलपन म जिउँदो किन

0: डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घडी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घडी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनुभयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको बहिनी।
0: ए हो र, के के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल थापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यस्त रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विकार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।

0: जनहितका लागि करदाता सेवा कार्यालय हात गरे।
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 3 4 8 17 र 029 5 62 8 17।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।
4: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
5: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
6: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, दस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
5: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 029575272, 9817334051।
6: न्यू भीमसेन वस्त्रालय, खातै 9 तुमिन्जार सङ्खुवासभा।
4: के को अवरोध हो यो बाटो बाटो फेरि?
5: बाटो छेक्नै पर्ने भो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
7: निकिता किराना पसल नै किन?
4: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
7: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
5: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
7: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842447462।
4: निकिता किराना पसल तुमलिङ टार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
8: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804958089। मिसन टेरेन सप्लायर्स,
4: हातबारी 9 तुमलिङ टार, सङ्खुवासभा।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्री चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153577।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज। पाखरीबास एफएम समय सूचना। यो पाखरीबास एफएम को समय हो, अहिले रातको 9 बज्यो।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
1: पाखरीवास एफएम समय सूचना यो पाखरीवास एफएम को समय हो अहिले रातको 10 बजे
0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
2: तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो पाखरीवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ हवस् त शुभरात्री

निर्देशक विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव साक्यको भनाइ छ, विद्युत आयातकर्ताबाट नेपाल चार वर्षमै निर्यातकर्ता मुलुक बन्न सफल भएको छ। वर्षायाममा देशभित्र खपत भएर बस्ने करिब 1000 मेगावट भारत र बंगलादेशलाई बिक्री गर्न नेपाल सफल भएको छ। विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ आमदानी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।

0: नागरिक दैनिकले व्यापार घाटा 18 खर्ब शीर्षकमा खबर लेखेको छ। स्वदेशमा उत्पादन हुने वस्तु पनि विदेशबाट आयात हुँदा मुलुकको व्यापार घाटा उच्च भएको छ। नेपालको वैदेशिक व्यापारमा आयातको उच्च निर्भरता हुँदा आर्थिक वर्ष 2082-83 व्यापार घाटा करिब 18 खर्ब रूपियाँ नजिक पुगेको छ। स्वदेशमै उत्पादन गर्न सकिने कृषि खाद्यान्न औद्योगिक तथा उपभोग्य वस्तु समेत ठूलो परिमाणमा विदेशबाट आयात भइरहँदा व्यापार घाटा फराकिलो बन्दै गएको हो। सरकारले आयात प्रतिस्थापन, उत्पादन वृद्धि र निर्यात प्रवर्धनका कार्यक्रम घोषणा गर्दै आए पनि त्यसको प्रभाव अपेक्षा अनुसार देखिन सकेको छैन। भन्सार विभागले बिहिबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा 17 खर्ब 81 अर्ब रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 व्यापार घाटा 15 खर्ब 27 अर्ब रूपियाँ थियो। एक वर्षको अवधिमा मात्रै व्यापार घाटा 2 खर्ब 54 अर्ब रूपियाँ अर्थात 15.88% बढ़ेको हो। यो तथ्याङ्कले मुलुकको आयातमुखी अर्थतन्त्र अझै गहिरिँदै गएको स्पष्ट संकेत गरेको छ।
1: प्रधानमन्त्री वीरेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन्चनका देन गोप्य रूपमा नयाँ दिल्ली गएको खुलेको छ। भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका थिए। देनको नयाँ दिल्ली भ्रमण र भेटवार्ताबारे प्रका बुधबार नेपाल खबर .com समाचार प्रकाशन गरेको छ। समाचारमा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको दावी गरिएको छ। त्यस्तै भ्रमणको चर्चा पछ्याइरहेकाले प्रमुख सल्लाहकार बेनसँग विभिन्न संचार माध्यमले समेत चासो राखेका छन्। तर उनले आफू भारत गएको र भारतीय सरकारका वरिष्ठ अधिकारीसँग भेट भएको विषयलाई अस्वीकार गर्दै आएका छन्। तर परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बेन राष्ट्रसभा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनाललाई समेत जानकारी नदी चुपचाप नयाँ दिल्ली गएर फर्किएका थिए। गोपनीयता कायम गर्न बेन काठमाण्डुपाटी .com का संचालक रोशन खड्कासँग पहिलो चरणमा विमान मार्फत सिमरा पुगेका थिए। त्यसपछि उनीहरू रक्सोल हुँदै सड़क मार्गबाट दिल्ली गएको स्रोतको भनाई छ। उनीहरू 19 असारमा गएर 23 काठमाण्डु फर्किएका जनाइएको छ भने 19 असार बिहान 7:35 बजे बुद्ध एयरको फ्लाइट 551 मार्फत सिमरा पुगेका थिए। सिमरा रक्सोल नाकाको सबैभन्दा नजिकको विमानस्थल हो। कूटनीतिक स्रोतका अनुसार भारतीय पक्षले उनीहरूको दिल्लीसम्मको सड़क यात्रा व्यवस्थापन गरेको थियो। उनीहरू सोही बाटो भएर 23 असारको बिहान सिमराबाटै फर्किएको जनाइएको छ। बेनले सिमरा गएको स्वीकार गरे पनि भारत प्रवेश गरेको अस्वीकार गरेका छन्। उनले आफू हेटौडा र चितवन गएको बताएका छन्। चितवनबाट हवाई मार्ग प्रयोग नगरी सड़क मार्गबाट काठमाण्डु फर्किएको कारण सोद्धा उनले सड़कको अवस्था सुधारिएकाले त्यसलाई सहज विकल्प ठानेको बताएका थिए। बेनले डोभालसँग नेपाल भारत सम्बन्ध, नेपालको प्राथमिकता तथा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण लगायतका विषयमा छलफल गरेका थिए भने कूटनीतिक स्रोतका अनुसार बेनले डोभालसँग नभई भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तथा केही उच्च गुप्तचर अधिकारीसँग समेत भेट गरेको खुलेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले पनि नयाँ दिल्लीमा भएका भनिएका भेटघाटबारे जानकारी लिन खोजेका थिए। तर मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार उनले बेनले वास्तवमा कसलाई भेटे भन्ने पुष्टि गर्न सकेनन्। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन्, हामीसँग सल्लाह गरेको भए उनलाई यस्तो भ्रमण नगर्न सुझाव दिन्थ्यौं। त्यस्तै 29 असारमा पुनः बेनसँग सम्पर्क गरिएको थियो तर उनले त्यसबेला पनि भारत नगएको बताएका थिए। त्यसपछिको सातामा भने उनको भारत भ्रमणबारे परराष्ट्र मामिलामा चासो राख्ने वृत्तमा चर्चा र जिज्ञासाको विषय बनेको थियो। प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण कुन देशबाट हुन्छ भन्ने विषयमा लामो समयदेखि चासो रहँदै आएको छ। परम्परा अनुसार नेपाली प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेपछि पहिलो द्विपक्षीय भ्रमण भारतबाट शुरू गर्ने गरेका छन्। तर पदमा बसेको 103 पूरा हुँदा समेत प्रधानमन्त्री शाहले विदेश भ्रमणको कुनै संकेत दिएका छैनन्। किन खुसुक्क भारत गए कुमार बेन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।

0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने हुनुभएको छ। सभापति लामिछाने सहित पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अगस्त दोस्रो साता अर्थात यही साउन महिनाको अन्त्यतिर पाँच दिने भ्रमणका लागि चीन जाने तयारी गर्नुभएको हो। चीनको औपचारिक भ्रमणका क्रममा सभापति लामिछानेले चिनिया विदेश मन्त्री वाङ यी सहित सत्तारूढ़ दलका उच्च तहका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको रासोपा स्रोतले जनाएको छ। चीन भ्रमणका क्रममा विदेश मन्त्री वाङ यीसँग भेट हुने निश्चित भए पनि अन्य उच्च नेतृत्वसँगको भेटबारे भने विस्तृत खुलाइएको छैन। रासोपाको यस अघिको विदेश विभागको सदस्य समेत रहिसक्नुभएका सभापति लामिछाने निकट एक केन्द्रीय सदस्यले भन्नुभयो, पार्टी टू पार्टी सम्बन्ध अन्तर्गत भ्रमण हुन लागेको हो। खासमा सभापतिज्यूलाई यस अघिको संसद कालमा नै चीनबाट निम्तो थियो, तर यसपटक राम्रोसँग कुराकानी हुने संकेत पाएका छौं। उच्च तहमा कुराकानी हुन्छ। यता यो खबरसँगै बालेन्द्र आफ्नै नीतिमा यू टर्न उपशीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत भदौ 24 अघि विगतका सरकारले विदेशी राजदूतदेखि तल्लो तहका कूटनीतिक कर्मचारीलाई समेत सिंहदरबारदेखि बालुवाटारसम्म सीधा पहुँच दिएर नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढ़ाएको न्यारेटिभ बनाउनु भएको थियो। यही न्यारेटिभ चिर्न भन्दै प्रधानमन्त्री शाहले चैत 13 गते शपथ ग्रहण गरे यता कुनै पनि विदेशी दूतावासका प्रतिनिधिसँग छुट्टा छुट्टै अर्थात वन अन वन भेटवार्ता नगर्ने नीति लिनुभएको थियो, तर प्रधानमन्त्री शाह शुरूआती दिनदेखि अपनाइएको कूटनीतिक दूरीको नीतिबाट अहिले आएर पछाडि हट्नु भएको मात्रै छैन, परराष्ट्र मन्त्रालयलाई नै बाइपास गरेर गुपचुप कूटनीतिक अभ्यास शुरू गर्नु भएको छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। चीन भ्रमणमा जाँदै रासोपा सभापति रवि उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने शीर्षकको खबर र यससँगै छापिएको बालेन्द्र आफ्नै नीतिमा युटर्न उपशीर्षकको खबर।
1: नेपाली कांग्रेसभित्रको विवाद उत्कर्ष उन्मुख भएका बेला पार्टीको इतरपक्षीय आधिकारिकता विवादमा पुनरावलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ। गत पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कांग्रेसको इतरपक्षीय सर्वोच्चको फैसला पुनरावलोकनमा मार्क्सहित पुनः सर्वोच्च पुगेको हो। बीपी स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा कार्यक्रम आयोजना गर्दै इतरपक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई अल्टिमेटम दिएको छ। साथै प्रदेशमा प्रदेश स्तरीय भेला गरेका उनीहरूले साउन 29 गते राष्ट्रिय भेला गर्ने निर्णय गरेका छन्। त्यसअघि नै पुनरावलोकन निवेदन सहित अदालत पुगेको इतरपक्षले त्यसकै जगमा अब पार्टीको 15 महाधिवेशनको समानान्तर गतिविधि अघि बढ़ाउने निकट स्रोतको दावी छ। सभापतिको हैसियतमा शेरबहादुर देउवा र कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले महाधिवेशनको अगुवाई गर्नेछन्। तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति खड्काका तर्फबाट पुनरावलोकन निवेदन परेको छ। उक्त निवेदनमाथि तीन न्यायाधीशको इजलासमा सुनवाई भई अघि बढ़ाउन निष्ठा दिने वा नदिने विषयमा निर्णय हुनेछ। त्यो निर्णय तीन न्यायाधीशको कार्यकक्षबाट नै हुनेछ। उनीहरूले निष्ठा झिकाउन आदेश दिए कांग्रेस विवादले नयाँ रूप लिनेछ।
0: नेपाली कंग्रेसले आफ्ना सांगठनिक गतिविधिको शैली बदलेर अघि बढ़ने घोषणा गरेको छ। पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा कंग्रेसले विगत केही समयदेखि संचालन गर्दै आएको जरा अभियानको औपचारिक समापन गर्दै नवीन परिस्थिति नवीन संकल्प नवीन अभियानको शुरूआत गरेको हो। समस्या र सामाजिक रूपान्तरणका मुद्दामा केन्द्रित नागरिकका दैनिक समस्या र सामाजिक रूपान्तरणमा केन्द्रित हुने गरी यो नयाँ अभियान घोषणा गरिएको पार्टीले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टी सत्ता र शक्तिको प्रतिस्पर्धामा मात्र सीमित हुन नहुने बताउनुभयो। उहाँले कंग्रेस अब समाज र सिद्धान्तलाई प्राथमिकतामा राखेर अघि बढ़ने स्पष्ट पार्नुभयो। चुनाव जित्ने वा हार्ने डरले गरिरहेको हार्ने डरले पार्टीहरू सञ्चालन हुन नहुने उहाँको भनाइ छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। सांगठनिक गतिविधिको शैली बदलेर अघि बढ़ने कंग्रेसको प्रतिबद्धता शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो।
1: <ण्यों गत हप्ता सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि शुरू भएको नयाँ सत्ता समीकरण साथै प्रदेशमा फेरबदलको चरणमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँग गठबन्धन तोड्ने निर्णय गरेसँगै सुदूरपश्चिम कडाली र बागमती प्रदेश सरकार अल्पमतमा परेका छन्। अब कोशी मधेस गण्डकी र लुम्बिनी प्रदेशमा मात्र कांग्रेस एमाले गठबन्धन कायम छ, तर केही दिनमै ती प्रदेशका सरकार समेत ढल्ने दिशामा छन्। सुदूरपश्चिमबाट बजेटका विषयमा दुई दल बीच कुरा नमिल्दा सत्ता सहकार्य नै टुट्ने अवस्था आउँदा देशभरका प्रदेश सरकार ढल्ने पक्का भएका छन्। यसअघि एमाले र नेकपा बीच नयाँ समीकरणको प्रक्रिया अघि बढ़ेको छ। प्रदेश सत्ता सहकार्यका लागि बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। प्रचण्ड ओली निवास गुण्डु पुगेर सत्ता सहकार्य अघि बढ़ाउने विषयमा छलफल गरिसकेकाले साथै प्रदेशमा नयाँ सत्ता समीकरणका लागि औपचारिक रूपमै एमाले नेकपा अघि बढ़ेको नेकपाका नेता अग्नि सापकोटाले बताएका छन्। प्रदेश सरकार निर्माणमा एमालेसँग सहकार्य गर्ने विषयमा घनीभूत छलफल भइरहेको सापकोटाको दावी छ। त्यस्तै नेकपा एमालेका नेता महेश बर्तौलाका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक प्रचण्डबीच सत्ता समीकरणका सन्दर्भमा कुराकानी अघि बढ़ेको छ। नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बुधबार एमाले अध्यक्ष केपी ओली निवास गुण्डु पुगेर प्रदेश सरकारमा सहकार्य अघि बढ़ाउने विषयमा छलफल गरिसकेका छन्। यो सबै साथै प्रदेशमा नयाँ सत्ता समीकरणका लागि औपचारिक रूपमै एमाले नेकपाको गठबन्धनमा प्रदेश सरकार बन्ने प्रक्रिया शुरू हुने चरणमा रहेको छ।
0: राष्ट्रिय सभा बिजनेस विहीन शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विधेयक अभावले राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिलाई नियमित विधान प्रक्रियाबाट बाहिर धकेलेको छ। समितिले अब ऐन कार्यान्वयन मापन अध्ययन अनुसन्धान र संघीय इकाई बीचको विधायकीय अन्तर सम्बन्धलाई प्राथमिकतामा राखेको छ। विधान व्यवस्थापन समितिको बैठकले ऐन कार्यान्वयन मापन र विधायकीय अन्तर सम्बन्ध अध्ययन गर्न दुई उपसमिति गठन गरेको छ। सो उपसमितिले कार्यान्वयन मापन गर्नुपर्ने ऐनको पहिचान र सूची तयार गर्नेछ। यस कार्यका लागि उपसमितिलाई एक महिनाको समय सीमा तोकिएको छ। उपसमितिको अध्ययन सिफारिशका आधारमा विधान व्यवस्थापन समितिले मापन गर्नुपर्ने ऐन छनौट गरी अध्ययन गर्नेछ। त्यस्तै अर्को उपसमितिले संघीय एकाई बीचको विधायकीय अन्तर सम्बन्ध र त्यससँग सम्बन्धित विषयको अध्ययन गर्नेछ। ऐन कार्यान्वयन मापन उत्तर विधायकी अध्ययन अन्तर्गतको प्रक्रिया हो। यस मार्फत कानून कार्यान्वयन, त्यसका चुनौती र सुधारका आवश्यकता अध्ययन गरिन्छ। गोर्खापत्रमा छापिएको खबर हो यो।
1: वर्षायाममा सधैँ टाउको दुखाईको विषय बनेको मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा सड़क विभागले त्रिशुली पारी समानान्तर सड़क निर्माणको योजना बनाएको छ। त्यसका लागि रेखाङ्कनको काम भइरहेको सड़क विभागको भनाई छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीले मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्न विभागबाट रेखाङ्कनको काम भएको बताएका छन्। मुगलिन नारायणघाट खण्डमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्ने स्थानीय तहबाट ठाउँ ठाउँमा ट्र्याक खन्ने काम भइरहेको छ। सम्बन्धित सड़क डिभिजनहरूले पनि काम गरिरहेका छन्। यसका साथै विभागबाट समानान्तर सड़क निर्माण गर्न रेखाङ्कनको काम भइरहेको समेत उनले बताएका छन्। त्यस्तै त्यस क्षेत्रमा सानो वर्षा हुँदा पनि पटक पटक पहिरो जाने गर्छ। नारायणघाटको पोखरा बसपार्कदेखि मुगलिनसम्मको 35 किलोमिटर सड़क भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण र संवेदनशील रहेको छ। यसको स्तर उन्नति गरिसकेपछि पनि यस खण्डमा हालसम्म पटक पटक पहिरो गइसकेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। करिब डेढ़ महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को सातासम्म केही नाम सिफारिश गर्ने तयारी गरेका छन्। परराष्ट्र मन्त्रालयले 28 देशमा भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन आह्वान गरेको थियो। आवेदन दिने म्याद 5 असारसम्म थियो। मन्त्रालयका अनुसार 4,400 बढ़ी